0: We go from there, Emma.
1: Also das Stück, was wir letztes Jahr aufgeführt haben und das Stück, was wir dieses Jahr aufführen, sind beides Stücke, die sehr aus dem Prozess auch mit noch anderen PerformerInnen kommen. Also wir haben in Kathmandu und auch hier das Glück gehabt, auch noch weitere Leute dazu gewinnen zu können. Also Trans-PerformerInnen, die sehr unterschiedlich professionell sind oder bisher auch noch gar nichts mit Performance gemacht haben. Und mit denen dürfen wir arbeiten und ja, nähern uns dem über ein Konzept für Devised Theater eigentlich, was Moment Work heißt, von der Tectonic Theater Group, eine Theatergruppe von hauptsächlich queeren KünstlerInnen aus den die in den 90ern in New York angefangen haben. Dieses Instrument ermöglicht es uns, auch ohne Vorerfahrungen mit Leuten mit ganz unterschiedlichen Hintergründen, ja, von kleinen Bildern und Momenten aus tatsächlich ganze Stücke zu entwickeln. Und vor einer Woche hatten wir noch nichts. Und jetzt, ja, steht schon unser Stück. Und in 3 Tagen ist schon Premiere.
2: मेरो लागि चाहिँ म पहिलेदेखि नेपालमा चाहिँ ड्र्याग पर्फर्मेन्स गर्थेँ अनि मलाई केही पनि आइडिया थिएन यो प्रोजेक्टको बारेमा अनि मलाई चाहिँ सुविले अप्रोच गरेको थियो अनि आई वाज लाइक मलाई केही पनि थाहा छैन बट तर म आफै प्यारालिटिक महिला भएको कारणले पनि यो प्रोजेक्ट पनि ट्रान्स र नन बाइनरी कन्सेप्टमा प्यारालिङ्गिक र गैर बाइनरी भएको कारणले चाहिँ मलाई चाहिँ एकदमै उत्साहित गरेको थियो हाम्रो लागि चाहिँ एउटा स्पेस दिएको चाहिँ हो भएको भएर चाहिँ अनि अब म धेरै एक्साइटेड भएर चाहिँ आई सेड यस अनि त्यसपछि मैले जब हाम्रो टिमलाई भेटेँ चारजना चाहिँ म्याक्सिम अल्मा सुबी म भेट्दाखेरि चाहिँ आई वाज लाइक के भइरहेछ या किन भइरहेछ
0: लाइक रियली त्यस्तो भएको थियो
2: किनभने
0: फेल्ट लाइक द्याट
2: मसँग केही आइडिया नै थिएन मलाई कसैले अप्रोच गर्यो भने म कहिले पनि नाइ चाहिँ भन्दिनँ आई विल नेभर से नो टु वर्ड जब हाम्रो समुदायको कुरा आउँछ हाम्रो समुदाय एकदम लिमिटेड छ अनि हाम्रो लागि ठाउँ छैन कतिहरू काम गर्नको लागि देखाउनको लागि अनि यो प्रोजेक्ट चाहिँ हाम्रो दुईटा देशको मिक्सचरले भएको भएर चाहिँ मलाई एकदमै एक्साइटेड भएको भएर अनि आई से यस एन्ड हामी यहाँ छौँ आज
3: Yeah, and like Ashika also joined in like the second half of the process right before we all gathered in Kathmandu to start our in-person process, taking in the research that we were looking at throughout the year, going through the interviews and these objects that people had shared with us. Yeah, it was a extremely rewarding process at the end of the day as well, being able to work with people in the transgender community. And also for a lot of these people that we had, they had never done theater before. They might have done, like, I had some people who had done drag before, you know, or they had a background in dance. So for them to also be in a devised process, which is also something that was quite new for us, because we didn't know what the show was going to look like. To sort of come together, create these ideas, and as Alma mentioned, you know, building these moments with these objects and centering them as not just a random artifact in behind the scenes, but actually as like a character in a way, and giving them, you know, a purpose, an actual role instead of centering people, because people come and go, but objects are something that are always there. You know, unless they get destroyed, which is a whole different story at the end of the day. But, you know, beyond that, you know, what is there that we can tell of our histories at the end of the day? And then, you know, through that, building from our performances in Nepal. So we had 3 performances and then just taking the process like, okay, we also want to build it and bring it here to Germany in this, you know, international know, cold collaboration grant set thing, and share more of what is the queer arts like, You know, what is performance like? I mean, now we're in Pride Month. You know, what does that mean for us as queer people, as trans people, in terms of our disability?